0: इंतजार कुराश हम कशरुं तिमम में वेस इंतजार कुरानुं वे
1: ولله غيب السماوات والأرض وإليه يرجع الأمر كله فاعبده وتوكل